0: पूछ रहा हूँ, आप भी AI से पूछ रहे हैं, जो चार साफी और हैं वो भी AI से पूछ रहे हैं, तो ओरिजिनलिटी मर जाएगी. यही एक ओरिजिनलिटी होनी चाहिए हर शख्स की. एक जो है वो खुदा ताला ने ये एक सलाहियत दी है हर शख्स के अंदर, एक खूबी रखी है कि वो दूसरे से डिफरेंट है. वो थोड़ा डिफरेंट हो सकता है, ज्यादा डिफरेंट हो सकता है, लेकिन वो दूसरे से डिफरेंट है. और हर अब यही प्रोग्राम आप कंडक्ट कर रहे हैं यहाँ पर, अगर चार पांच छह और साफी होंगे वो कंडक्ट करते हैं, या मैं अपना प्रोग्राम कंडक्ट करता हूँ, हर शख्स का अपना एक अंदाज है, अपना जो है वो तर्ज है चीजें करने का. सो जब आप सारे एक चीज पे रिलाय करेंगे तो मेरे ख्याल में कहीं ना कहीं वो मिक्स एंड मैच होना शुरू हो जाएगा, कहीं ना कहीं एक ही तर्ज की चीजें जो है वो मार्केट में आना शुरू हो जाएंगी. अभी नहीं, क्योंकि अभी ये नया है और जो है वो लोग उसको उस तरह से, बहुत सारे लोग उस तरह से नहीं जानते, कुछ बेहतर जानते हैं कुछ कम जानते हैं. तो अगर इसी तरह से रहा और सारी की सारी चीजें जो है हमने AI पे डाल दी, तो मेरे ख्याल में और ओरिजिनलिटी जो है वो खत्म हो जाएगी. तो वो अगर खत्म हो जाती है तो फिर मेरे ख्याल में जो एक खूबसूरती है, यानी एक 8 घंटे की जो ट्रांसमिशन होती है उसमें हर शख्स जो है वो अपनी अपनी मर्जी से एक एक जो घंटे की स्लॉट है उसको पसंद कर रहा होता है. कोई जो है वो मॉर्निंग को मॉर्निंग टाइम के शो को, कोई जो है वो इवनिंग टाइम के शो को, कोई जो है वो मिड डे के शो को. सो होगा ये कि अगर उसको एक ही तरह की चीजें नजर आना शुरू हो जाएंगी तो वो फिर आहिस्ता आहिस्ता जो है वो सबकी ओरिजिनलिटी इफेक्ट होगी. तो मेरे ख्याल में अगर हमने इस ओरिजिनलिटी को कायम रखना है, अगर हमने अपने आप को, अपनी जात को कहीं ना कहीं प्रेजेंटेबल बनाना है, तो उसके लिए हमें फिर अपने आप पे भी रिलाय करना पड़ेगा. और एक चीज जो बड़ी बेसिक हमें याद रखनी है वो ये रखनी है कि AI को हमने बनाया है, हमें AI ने नहीं बनाया. सो इतना हमने उस पर रिलाय नहीं करना कि वो ही हमें जो है वो आगे मूव फॉरवर्ड करे. हम कोई भी चीज, अब होता ये है कि हमने किसी से टेक्स्ट मैसेज भी करना तो वो भी हम उसको बोल के बता रहे होते हैं कि ये भेज दो मुझे, ये इसकी बर्थडे आ गई, तो ये तो आपके अपने इमोशन कहाँ है. अब AI को तो नहीं पता कि आपका किसी अपने बहन भाई से किस कदर मोहब्बत का रिश्ता है, क्या मामला है उसका, उसके साथ. तो वो तो आपको बड़ी अच्छी अंग्रेजी में या बड़ी अच्छी उर्दू में लिख के तो दे देगा, लेकिन मामला यह है कि जो आपके अपने जज्बात हैं, जो आपने उनके साथ बचपन गुजारा है, जो आपने उनके साथ मुश्किलात गुजारी हैं, जो आपने उनके साथ टेंशन शेयर किए हैं, वो AI ने तो नहीं की. तो ये चीज हमें समझने की जरूरत है कि ठीक है, जरूरत के टाइम आप जरूर यूज करें और ऑब्वियसली यूज करनी चाहिए, लेकिन उसको इतना हम अपनी डेली लाइफ में ना ले आए कि हमें जो है वो सलाम का जवाब देने के लिए भी जो है वो AI की जरूरत पड़े और सलाम मीडिया पर अस्सलाम वालेकुम कहने के लिए AI हमें
1: जरूरत पड़े. ये बहुत बेहतरीन है कि अपनी जिंदगी में अपने इमोशंस जो हैं आप जरूर उनको खत्म मत कीजिए. आप हम जिस दौर से आए हैं या जिस जहां हमने क्वालिफिकेशन हमारी है जहां की, वहां पर मकसद हमारा यही था कि हम अपनी एबिलिटीज को लेकर आए, अपने स्किल्स को जो है वो काम में लाए, ना कि ये कि हम हर चीज जो है वो टूल्स पे जो है वो रिलाय करना शुरू कर दे. अच्छा, आखिरी क्वेश्चन है जैन, मैं आपसे पूछना चाहूंगी कि देखिये आप एक कामयाब माशाल्लाह सहाफी भी हैं, कामयाब एक लीडर भी हैं. एक तो ये कि आप हमारी जो है अवाम है, जो नए लोग हैं उनको किस तरह से कोई मैसेज आप देना चाहें, उनको किस तरह से आप इस फील्ड के लिए पॉजिटिव वे में ला सकते हैं, क्योंकि इस फील्ड के बारे में यही कहा जाता है कि जब भी रिपोर्टिंग की जाती है, एक जिम्मेदार सहाफी की जिम्मेदारी डेफिनेटली ये है कि अगर वो रिपोर्टिंग करे या बात करे तो कम से कम उसका कोई एक डिग्निटी को मेंटेन रखे. लेकिन जब भी हम बात करते हैं नेगेटिव व्यूज, तो इससे चाहे वो कोई कम्युनिटी अफेक्ट हो, चाहे कोई कंट्री अफेक्ट हो, दे डोंट केयर. तो इस चीज का जरूर ख्याल जो है वो कैसे रख सकते हैं, और नई जनरेशन जो है वो अगर इस फील्ड में आना चाहे तो कामयाब और जिम्मेदार सहाफत कैसी होनी चाहिए?
0: देखिए मरियम, टू बी वेरी फेयर, मैं आपको एक चीज बताऊं, हमारे यहाँ एक स्टीरियोटाइप है या एक मिथ है या एक गलत बात जो पोर्ट्रे की जाती है वो ये की जाती है कि हम कहते हैं कि जो सच्चा शख्स होता है वो कड़वा होता है. तो मैं इस चीज को बिलीव नहीं करता. मैं ये समझता हूँ कि आपको सच्चा होने के लिए कड़वा होने की जरूरत हरगिज नहीं है. आप अपने रिश्ते बचाएं, अपने रिश्ते मजीद बनाएं, और जो एक फ्रेज इंग्लिश में इस्तेमाल होता है, योर नेटवर्क इज योर नेटवर्थ, तो आपके जो दोस्त हैं, जो आपके अहलो अयाल हैं, जो आपके इर्द गिर्द के लोग हैं, अगर आप उनमें पसंदीदा नहीं है तो आप दूसरे लोगों के लिए जितने भी पसंदीदा हों उसका आपको फायदा नहीं है. तो मेरे ख्याल में जो भी आपके PR है, जो भी आपके इर्द गिर्द के लोग हैं, उनको सबसे पहली प्रायोरिटी पर रखें और उनको खुश रखें. तो आपने अगर कोई, जैसे मैंने आपको पहले बताया कि आपने अगर कोई खबर देनी है तो आप उसको रिलैक्स मोड में भी दे सकते हैं, आप उसको सॉफ्ट लैंग्वेज में भी, सॉफ्ट स्किल्स यूज करते हुए भी दे सकते हैं. और वही चीज जो है वो आप थोड़ा सा उसमें मिर्च मसाला डाल के आप बहुत सारे लोगों के दरमियान नफरत की वजह बन सकते हैं.
1: Exactly.
0: तो आपकी खबर आपका कंटेंट वो हमेशा मोहब्बत का बायस बनना चाहिए, नफरत करें।
1: बिल्कुल, ताकि मीडिया जो है, जो फील्ड है, उसको लोग पॉजिटिव वे में देखें, उसके बारे में लोग ये नेगेटिव कमेंट्स ना दें या नेगेटिव इम्पैक्ट उनके माइंड में ना आए कि मीडिया तो हमेशा हमें डिप्रेशन ही देता है, टेंशन ही देता है, यहाँ खबरें ऐसी आती हैं। जब आप खबरें दें, आप न्यूज करें, तो आप उसके साथ उसका सोल्यूशन भी जो जरूर दें और एक पॉजिटिव मैसेज जो है वो तमाम दुनिया को दें। बहुत शुक्रिया जैन आपकी इस खूबसूरत और जबरदस्त डिस्कशन का, और उम्मीद है हमारी बहुत सारी वेल विशेज आपके साथ हैं और अल्लाह सुबहान व तआला आपको बहुत ज्यादा तरक्की दें और आप इसी तरह चमकते और जगमगाते रहें। जज़ाकअल्लाह।
2: We work hard to build our homes, businesses and futures. Protecting them shouldn't mean compromising the values that matter most. ACNE Group of Companies, a Muslim-owned business, offers our short-term diamond insurance covers founded on ethical principles, transparency, integrity and responsible service. This allows us to provide insurance solutions that align with ethical values while maintaining the protection and service standards you expect. To ensure complete peace of mind, all premiums, claims and premium investment funds are managed through designated Sharia-compliant bank accounts, reflecting our ongoing commitment to ethical and responsible financial practices. From your first inquiry to the moment you need to claim, we are committed to providing professional, transparent and reliable support. Choose insurance that reflects your values while giving you confidence and peace of mind. Speak to ACNE Group of Companies today to learn more about our commercial, engineering, professional indemnity and liability diamond insurance covers. Call Rafiq Isaacs on 084-822-6570. ACNE Group of Companies comprises authorized financial services providers under FSP numbers 43281, 45553 and 45915. Products are underwritten by New National Assurance Company Limited, FSP number 2603.
3: Shimmer, sparkle, captivate. Nothing less than a masterpiece. Droplets of gold inspires precious design. Platinum bursts with intricate freshness. And every pure diamond becomes more than just a girl's best friend. Voda Gold Gem Jewelers, where timeless dreams become a reality. Come to us. We tailor-make designer gold, platinum and diamond jewelry. Trade in or remodel your old gold. Clad yourself with classy name-branded watches. We offer insurance valuation and freezer card calculation. Visit us at 534 Ridge Road, Overport, or call 031-208-9142. Voda Gold Gem Jewelers, manufacturers of fine gold and diamond jewelry.
4: Kids these days are smart, and when you're competing for their attention against their smartphones, you need to make smart choices, like using Sunfoil Triple Refined Pure Sunflower Oil in every meal you make. It's naturally cholesterol-free and approved by the Heart and Stroke Foundation as part of a balanced eating plan. So whether you're cooking, frying, or baking, you get the great-tasting results that'll get their attention faster than the latest app. And if that doesn't work, change the Wi-Fi password. Sunfoil. Now we're cooking.
5: When you give water, you bring life to drought-affected communities, providing fresh water for drinking, cleaning, and growing. Your support helps Islamic Relief implement water, sanitation, and hygiene projects, providing clean water to communities around the world. Donate now to Islamic Relief.
6: Listen to something fresh. Listen to Salam Media. Listen to something fresh. Listen to Salam Media, your humanitarian broadcaster.
1: जी, वेलकम बैक. इट्स मिड मॉर्निंग टॉक विद मरियम हाशमी और हमारे साथ हमारी स्टूडियो गेस्ट मौजूद हैं डॉक्टर फहमीदा कुद्दुस रब्बानी. और माशाल्लाह उनके बारे में मैं आपको क्या बताती चलूँ कि PhD हैं और वेट्स यूनिवर्सिटी से इन्होंने अपनी तालीम हासिल की है और बहुत सारे चैलेंजेस का इन्होंने भी सामना किया है. तो इनसे पूछते हैं आज के जो लोग इस फील्ड में हैं या जो लोग स्टडी कर रहे हैं और रिसर्च के जो प्रोसेस से गुजर रहे हैं, उनके लिए जो डिफ़िकल्टीज आती हैं उसमें आए होप कि ये ہمیں کوئی ایک اچھی ایڈوائس دے سکے, ٹپ بتا سکے, اور وہ تمام جو لوگ ہیں جو سفر کر رہے ہیں ان کے لیے بہت زیادہ آج کے پروگرام میں آسانی ہو. جی ویلکم کرتے ہیں ہم ڈاکٹر فہمیدہ کو. السلام علیکم ڈاکٹر فہمیدہ.
7: وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ. کیسی ہیں مس مریم؟
1: میں بالکل ٹھیک فہمیدہ, بہت شکریہ آپ کا کہ آپ ہمارے پروگرام میں آئے, آپ نے اپنا وقت نکالا. فہمیدہ سیدھی آپ سے بات کروں گی, ماشاء اللہ میں یہ چاہوں گی آپ ذرا کوئکلی اپنا انٹروڈکشن اپنے ہمارے لوگوں کو دیں کہ کس سبجیکٹ میں آپ نے کیا, تاکہ لوگوں کو آسانی ہو کہ اگر کوئی اس فیلڈ سے ریلیٹڈ ہے تو وہ کیا کرے نیکسٹ.
7: اچھا میں تھوڑا سا آپ کو بیک گراؤنڈ بھی بتاؤں گی کہ ڈائریکٹلی میں جمپ نہیں کروں گی پی ایچ ڈی پہ.
1: جی
7: اینڈ میں بتاتی چلوں کہ میں نے پاکستان سے اپنا ماسٹرز کیا تھا جیوگرافی میں, اینڈ اس کے بعد مجھے یہاں پہ اپرچونیٹی ملی الحمدللہ. میں نے اپنا ایم ایس کیا انوائرمنٹل اسٹڈیز میں اینڈ نارتھ ویسٹ یونیورسٹی سے, اور اس کے بعد اللہ تعالیٰ نے مجھے موقع دیا پی ایچ ڈی کا, تو پی ایچ ڈی میں الحمدللہ ایکسیپٹنس آ گئی وٹس یونیورسٹی سے, اور میں نے پھر دوبارہ سے الحمدللہ جیوگرافی اور انوائرمنٹل اسٹڈیز کو چوز کیا. اور مشکل سفر تھا, میں یہ نہیں کہوں گی کہ بہت آسان تھا, بٹ یہ کہ آپ کو تھوڑی سی ریزسٹنس دکھانی پڑتی ہے, آپ کو تھوڑا سا ڈٹ کے رہنا پڑتا ہے. اگر آپ کو شوق ہے اور شوق ہے اور ساتھ میں سپورٹیو آپ کی فیملی بھی ہو تو اس کو چار چاند لگ جاتے ہیں الحمدللہ. سو میں پھر یہی کہوں گی, اور ساتھ ہی میں نے سفر میں نے اپنا یہاں پہ ساؤتھ افریقہ میں ٹیچنگ سے اسٹارٹ کیا. سو میں ٹیچر تھی, اور کبھی بھی اپنے اسٹارٹنگ پوائنٹ کو اپنی ڈیسٹینیشن نہیں سمجھنا چاہیے.
1: اور آپ کی مینٹور میں تھی
7: اور آپ نے میری بہت ہیلپ کی ہے, آپ نے مجھے تھامے رکھا, آپ نے مجھے بس اللہ تعالیٰ کی طرف سے الحمدللہ آپ ایک فرشتے کی طرح سامنے آئی ہر اس پہ, اور آپ نے مجھے تھامے رکھا. اور شاید ہو سکتا ہے کہ آپ, میں اب یہ نہیں کہوں گی کہ آپ نہ ہوتی تو کیا ہوتا, میں یہ کہہ رہی ہوں کہ آپ کے ہونے سے جو مجھے فائدہ ہوا, اور کچھ لوگوں کو وہ پریویلیج نہیں ملتا ہے, تو شاید اس وجہ سے. تو میں یہاں پہ یہ پوائنٹ بھی کہوں گی کہ جہاں تک ہو سکتا ہے اگر آپ کو آپ کسی کی ہیلپ کر سکتے ہیں تو ضرور کریں, آپ کے کسی کا ہاتھ پکڑنے سے ہو سکتا ہے وہ بندہ کہاں تک پہنچ جائے.
1: بہترین. اور آج آپ اس مقام پر ہیں تو آپ کیا آپ سوچ نہیں سکتی کہ کتنی خوشی ہو رہی ہے آپ کو یہاں پر دیکھ کر, اور یہ اس میں آپ کی بہت زیادہ کوشش شامل ہے کہ ماشاء اللہ آپ گیو اپ نہیں کرتی, اور یہ آپ کی سب سے بڑی خصوصیت ہے کہ آپ نے ماشاء اللہ اپنے اس سفر کو اینڈ تک آپ پی ایچ ڈی تک لے کر گئی ہیں. جی ٹاپک پہ آتے ہیں فہمیدہ. فہمیدہ سمپل سی بات ہے کہ یہ سب سے امپورٹنٹ ہے آپ نے اپنا ریسرچ ٹاپک چوز کرنا, کیونکہ سم ٹائم اسٹوڈینٹس کو یہی پتہ نہیں ہوتا کہ جو ان کا ریسرچ ٹاپک ہے وہ صحیح ہے, اس کا صحیح جو ہے وہ استعمال ہوگا, یا وہ تحقیق کے ریسرچ کے قابل بھی ہے کہ نہیں, تو اس میں آپ کیا ایڈوائس کریں گے؟
7: ایکچولی سب سے پہلے آپ کو یہ سوچنا چاہیے کہ آپ کی دلچسپی کس چیز میں ہے. آپ جو ہے اگر آپ سوچ رہے ہو کہ اچھا مجھے یہ چیز کرنی ہے, اگر آپ کو مائگرینٹس پہ ریسرچ کرنی ہے, اگزامپل میں آپ کو دے دوں گی تاکہ زیادہ اچھے سے سمجھ آ جائے جو کوئی پڑھنا چاہتا ہے, اور اس کو پھر کیا کرنا چاہیے کہ مائگرینٹس کے بارے میں وہ زیادہ سے زیادہ پڑھے. اچھا ریسرچر کون ہوتا ہے؟ جو اچھا ریڈر ہوتا ہے. تو میں یہی آپ کو کہوں گی کہ آپ اس کے بارے میں اتنا پڑھیں, اور کیونکہ آپ کو اس ٹاپک میں انٹرسٹ ہے تو ظاہری سی بات ہے اوبیسلی آپ کی دلچسپی اس میں ہوگی, اور آپ دلچسپی سے جب پڑھیں گے تو آپ کو خود ہی محسوس ہو جائے گا کہ اچھا ان ایریاز پہ اتنا زیادہ کام ہو چکا ہے کہ آپ کے کام کرنے کی وہاں ضرورت نہیں ہے, بلکہ آپ جو ہے اس کے بعد اتنا وہ سیچوریشن پوائنٹ آپ کا آ جائے گا پڑھ کے کہ آپ کو پتا چلے گا کہ اچھا یہ چیز اتنے لوگوں نے کر لی اور ابھی سٹل اس چیز پہ کام کرنا باقی ہے. یہ کہاں سے آپ کو پتا چلے گا؟ جب تک آپ کسی کا کام پڑھیں گے نہیں. تو آپ اچھے سے پڑھیں, اچھے سے اس مقام تک پہنچیں کہ آپ وہ پوائنٹس لکھتے جائیں. اچھا میں سوچ رہا تھا اس چیز پہ کام نہیں ہوا, اچانک سے آپ کے سامنے وہ چیز آ جائے گی, نہیں اس پہ بھی ہو چکا ہے. پھر آپ سوچیں شاید اس طریقے سے نہیں ہوا, پھر وہ چیز آپ کے سامنے آ جائے گی. اچھا نیکسٹ چیز آپ کیا سوچیں, آپ کہیں اچھا یہ میتھڈ فلاں کام جو ہے کسی نے کوانٹیٹیٹیو کیا ہے, میں کوالیٹیٹیو کر لیتا ہوں, میں ایکسپلین کروں گا اچھے سے. اچھا ٹھیک ہے, وہ چیز آپ کے سامنے آ جاتی ہے, اچھا یہ چیز کسی نے نہیں کی, نیکسٹ آپ کیا کریں؟ یہ چیز ساؤتھ افریقہ میں ہوئی ہے لیکن پاکستان میں نہیں ہوئی, یہ یو کے میں ہوئی ہے کینیڈا میں نہیں ہوئی. آپ پھر یہ جیوگرافیکل پوائنٹ دیکھنا اسٹارٹ کر دیں, اور آپ ہر طریقے سے اس کو کھنگال کے دیکھیں, اس ٹاپک کو کس چیز کے بارے میں یا کس کانٹیکٹس میں وہ چیز نہیں ہوئی ہے, پھر جا کے آپ اپنے پوائنٹس لکھتے جائیں, تب جا کے آپ اس قابل ہو سکیں گے کہ آپ کہہ سکیں اچھا میں جو ریسرچ کرنے جا رہی ہوں یہ ایک نیو کنٹریبیوشن ہوگی, میں ایک نیو نالج کریٹ کرنے جا رہی ہوں, نیو نالج میں ایک مطلب کچھ ایڈڈ ہوگا میری طرف سے. تو وہ تبھی ہو سکتا ہے جب آپ پڑھیں گے. تو اسٹارٹ کریں ریڈنگ سے, جتنی ریسرچ کریں گے جتنا پڑھیں گے وہی آپ کو ہیلپ فل ہوگا کہ آپ اچھے سے اپنا ٹاپک چوز کریں.
1: کتنا ایزی ہو جائے گا آپ کے لیے لٹریچر ریویو کرنا اور اس کو ٹائپ کرنا, چاہیے اس کو کہ جتنا آپ نے پڑھا ہوگا آپ نے اسکوپ کریں. اور بڑی خوبصورت فہمیدہ نے بات کی ہے کہ سم ٹائم ہم اسکوپ کے پیچھے بہت بھاگتے ہیں کہ اس کا اسکوپ زیادہ ہے, اس میں ہی ہم کام کریں, جبکہ اس میں آلریڈی بہت کام ہو چکا ہوتا ہے. لیکن اگر آپ اپنے انٹرسٹ کو دیکھیں اور اپنے انٹرسٹ میں چاہے اس میں کوئی اسکوپ نہیں ہے, لیکن آپ وہ ذریعہ ہیں جو کہ اس کو جو ہے بڑھا سکتے ہیں اور اس کو آگے لے کر چل سکتے ہیں اور اس کا اسکوپ جو ہے دوسروں کے لیے آپ جو ہے وہ بنا سکتے ہیں. تو یہ بڑا ایک امپورٹنٹ ہے کوسچن تھا کہ کس طرح سے آپ ریسرچ کی جائے, اپنا لٹریچر ریویو کا چیپٹر جو ہے وہ کمپلیٹ کیا جائے. اچھا اب ہم آگے آتے ہیں, ریسرچ گیپ بھی ہوتا ہے بہت زیادہ, وہ بھی اس فیلڈ سے ریلیٹڈ ہے. فہمیدہ اس کے بارے میں ذرا بتائیے کہ وہ کتنا ضروری ہے اور وہ کیا.
7: اچھا جب آپ آہستہ آہستہ پڑھنا سٹارٹ کرتے ہیں اور جیسا کہ میں نے کہا کہ آپ ڈفرینٹ جیوگرافیکل کانٹیکسٹ دیکھتے ہیں, آپ دیکھتے ہیں اچھا کوالیٹیٹیو ہوا ہے تو کوانٹیٹیٹیو نہیں ہوا, آپ دیکھتے ہیں کہ اچھا کسی نے رورل ایریا میں کیا اربن میں نہیں کیا, آپ کی انٹرسٹ ہے, آپ ہی اپنی چیز پڑھتے جا رہے ہیں, آپ وہ پوائنٹس لکھتے جائیے, آپ ہر چیز کے بارے میں. اور جیسا کہ آپ نے ابھی کہا کہ لٹریچر ریویو اتنا امپورٹنٹ ہو جاتا ہے کیونکہ آپ پڑھتے جا رہے ہو, آپ کو سم ٹائم اتنی چیزیں ریزونیٹ کرتی ہیں کہ آپ کو دماغ میں یاد ہو جاتا ہے, آپ کے دماغ میں بیٹھ جاتا ہے کہ اچھا فلاں نے کیا کہا تھا رورل ایریا اربن ایریا کے بارے میں, فلاں نے جو ہے وہ پیریفرل ایریاز اور انر سٹی کے بارے میں بات کی, فلاں نے فلاں کنٹری اور فلاں کنٹری کا کمپیریزن دیا. اس سے آپ کے اندر خود ہی ایک جستجو آتی جائے گی, خود ہی ایک انٹرسٹ, وہ آپ کا جو ٹاپک تھا اس کو ایک شکل ملتی جائے گی.
1: بالکل.
7: اور آپ کو پتا چلتا جائے گا یہ چیز جو میں کرنا چاہ رہی ہوں یہ واقعی کسی نے نہیں کی اور میری چیز جو ہے اس لحاظ سے ڈفرینٹ ہوگی. تو آپ کو پھر وہی پوائنٹ کہ ریڈنگ سے ہی آپ کو پتا چلے گا, جب آپ ریڈنگ سے پوائنٹس بنا کے رکھیں گے کہ اچھا اس چیز پہ اتنی ریسرچ ہو چکی ہے, اتنا کام ہو چکا ہے, تو میں نے یہاں پہ گیپ آ گیا. جب میں آپ کو مائگرینٹس کی مثال دیتی ہوں تو مائگرینٹس پہ بہت کام ہو چکا ہے کہ مائگرینٹس کو میڈیکل فیسلٹیز ملنی چاہیے, مائگرینٹس کو کے بارے میں پالیسیز کیا ہونی چاہیے, تو مائگرینٹس کے بارے میں مطلب جب وہ ٹریول کر کے آتے ہیں تو کن کن مشکلات کا سامنا کرنا پڑتا ہے انہیں, مائگرینٹس کو ہاسپٹل میں کن مشکلات کا سامنا کرنا پڑتا ہے. اور پھر سڈنلی آپ فوکس کرتے ہو, کسی نے یہ چیز نوٹ نہیں کی ہے کہ وہ ہیلتھ کو ایکسیس کر رہے ہیں اپنی مرضی سے کر رہے ہیں یا ڈیلے کر رہے ہیں. آپ پوائنٹس خود ہی آپ کے ذہن میں آتے جائیں گے.
1: بالکل.
7: آپ سوچو گے کہ اچھا وہ ہاسپٹل تو موجود ہے, مائگرینٹس بھی موجود ہیں, سروسز موجود ہیں, پھر بھی کیوں مائگرینٹ شکایت کر رہے ہیں یا پھر بھی کیوں شکایت نہیں کر رہے, لیکن مطلب کیوں ویزیبل ہے کہ ان کو کچھ سہولیات میسر نہیں ہے. تو آپ اس چیز کے پیچھے دوڑتے ہو, اچھا کسی نے یہ ریسرچ کیوں نہیں کی, کسی نے یہ کیوں نہیں معلوم کرنا چاہا کہ یہ سہولت ہونے کے باوجود اس تک پہنچ کیوں نہیں پا رہے ہیں یا سہولت ان تک کیوں نہیں پہنچ پا رہے. یہاں سے آپ آہستہ آہستہ آہستہ آپ کا گیپ جو ہے آپ کو پتا چلتا ہے. تو آپ کو پتا چلتا ہے میں اس چیز پہ اب کام کروں گا کہ سہولت موجود ہے, میڈیکل فیسلٹیز موجود ہیں, مائگرینٹس اویل کر سکتے ہیں, تو کیوں نہیں اویل کر پا رہے. یہ دیکھیں گیپ میں نے یہاں پہ آپ کو بیٹھے بیٹھے بتا دیا.
1: بالکل ہاں, اس ریسرچ گیپ کے ساتھ آپ اپنے جو ہے آگے جو ہے اپنے ریسرچ ورک کو کمپلیٹ کر سکتے ہیں. اچھا ایک اور بات بڑی ہے امپورٹنٹ, کہ بہت سارے بچے بہت اسٹوڈینٹس جو ہیں وہ اپنے اکیڈمک جنرل پہ دھیان نہیں دیتے یا ان کی پبلیکیشنز نہیں ہوتی. آپ کیا سمجھتی ہیں کہ ماسٹرز یا پی ایچ ڈی لیول پر یہ پبلیکیشنز کتنی امپورٹنٹ؟
7: اچھا پبلیکیشنز تو میں تو کہتی ہوں جیسے خاتون کے لیے زیور امپورٹنٹ ہوگا, ریسرچر کے لیے پبلیکیشن امپورٹنٹ ہے. آپ جتنا مرضی کچھ کیے جا رہے ہیں, آپ ریسرچ فیلوشپس لے رہے ہیں, آپ گرانٹس ون کر رہے ہیں, آپ کہاں کہاں جا رہے ہیں ریسرچ کرنے کے لیے, آپ نے کتنا کچھ کر لیا, لیکن وہ ریسرچ جب پڑھنے والے کی طرف پہنچی نہیں ہے, وہ ریسرچ جب ایک بک شیلف میں جا کے تھیسس بن کے پڑھی ہوئی ہے, تو پھر اس کا کوئی فائدہ نہیں ہے. فائدہ ایک فائدہ ہے, ٹھیک ہے آپ کو آپ نے ریسرچ کی, آپ نے اتنا ایک نالج میں کنٹریبیوشن, لیکن وہ نالج کسی پڑھنے والے کی طرف پہنچی نہیں ہے. تو یہاں سے آپ اندازہ کریں کہ پالیسی میکرز کو کیسے پتا چلے گا کہ آپ نے کیا تجویز کیا, کیسے پتا چلے گا کسی اور ریڈر کو کہ او یہ اتنا زیادہ کام ہو چکا ہے اور میں کسی اور چیز کے بارے میں کروں. تو آپ کو کیا کرنا ہے کہ آپ نے پبلیکیشنز پہ بہت زور دینا ہے. آپ نے پبلیکیشنز اس طرح کیجئے کہ جیسے آپ کا تھیسز ہے, آپ کے ڈفرینٹ چیپٹرز ہیں, تو زیادہ تر ماسٹر اسٹوڈینٹس کو یہ علم ہی نہیں ہوتا کہ وہ اپنے تھیسز کو یا اپنے چیپٹرز کو پبلش کروا سکتے ہیں. اور تھیسز یا ماسٹرز جو ہے وہ ایک بک کی شکل بھی اختیار کر سکتا ہے, آپ ان کو چیپٹرز کی شکل میں بھی پبلش کرا سکتے ہیں. اور اس کے علاوہ جو سب سے زیادہ جو فیمس ہے وہ ہے آرٹیکل پبلیکیشن, جو کہ وہ آپ کا آپ لکھتے ہو سب سے پہلے وہ پیپر ہوتا ہے, اور جب وہ پبلش ہو جاتا ہے تو وہ آرٹیکل بن جاتا ہے. تو یہ تھوڑا سا ڈیفرنشیٹ بھی کرنا لازمی تھا اور یہ ہے کہ آپ کو ٹرم کرنے کے لیے آپ نے کیا دیکھنا ہے کہ اس چیپٹر میں یہ چیزیں بہت امپورٹنٹ ہیں یہ میرے آرگیومنٹس ایسے تھے جو میں نے کہیں اور نہیں پڑھے یہ صرف میرے ہیں یہ میں نے چیز انٹروڈیوس کرائی یہ میں نے چیز جو ہے یہ میں نے اپنے ریڈرس کو بتائی آپ وہ پوائنٹس لے کے اب اپنے آرگیومنٹس پہ ایک جو ہے مین آئیڈیا آپ کا ہوگا اس کے اوپر اپنا آپ اپنا آرٹیکل جو ہے وہ بنتے جائیں لائک یہ تو بہترین ورڈ ہوگا کہنے کے لیے اور پھر آپ جو ہے اس کے بعد دیکھیں کہ وہ ایک آرگیومنٹ کے آس پاس ساری ڈسکشن جا رہی ہے آپ کی آپ کا لٹریچر ریویو بھی اسی پوائنٹ کو بات کرے آپ کا میتھڈز بھی اسی پوائنٹ کی بات کرے آپ کا فائنڈنگز obviously اسی پوائنٹ کی بات کریں اور پھر آپ اس کو اچھے سے اسی پوائنٹ کو کنکلوڈ کرو اور یہ بہت مطلب مختصر ہوتا ہے آپ کو 15-16 پیجز ہارڈلی چاہیے ہوتے ہیں اس میکسیمم جو ہے وہ جا سکتا ہے سم ٹائم یہ 19 پیجز تک اور اگر ورڈز کی بات کی جائے تو منیمم 6000 سے لے کے 8000 اور 9 میکسیمم تک جا سکتا ہے انکلوڈنگ ریفرنسز سو آپ کو اس چیز کا دھیان کرنا ہوگا کہ آپ کو بہت بہترین قسم کے اپنے آرگیومنٹس کو چوز کر کے ہی اپنے آرٹیکل کو پیپر کو آرٹیکل کی شکل دینی ہے
8: زبردست دیکھیں کتنا آسان ہو گیا ان کے لیے اسٹوڈینٹس کے لیے کہ اس پروگرام میں آپ کو سارے ٹاپک جو ہے وہ کور ہو گیا اور کتنی آسانی اور سب سے بڑی بات فہمیدہ کی یہ کہ ماشاء اللہ یہ بڑی پازیٹیو رہتی ہیں اور پازیٹیو وے میں کہ اگر آپ نے پڑھنا ہے سب کچھ لوگوں کو پڑھائی بالکل پسند نہیں ہوتی کہ کس طرح پڑھا جائے لیکن جب آپ کی انٹرسٹ کا ٹاپک ہوتا ہے نا تو آپ اس کو جو ہے مور ایکسپلور کرتے جاتے ہیں اسی طرح ہم بھی آپ کو یہ کہنا چاہیں گے کہ یہ بہت وقت ہوا چاہتا ہے ایک چھوٹے سے بریک کا اور ہماری ڈسکشن ان کے ساتھ جاری رہے گی وقت جو ہے وہ ویسے بھی بہت کم رہ گیا ہے تو بہت ہم زیادہ کوسچنز ان سے کر نہیں سکتے لیکن یہ ہے کہ ایک چھوٹے سے بریک کے بعد آپ سے دوبارہ ملاقات ہوتی ہے سو اسٹے ٹیونڈ آن سلام میڈیا
9: دی فالوئنگ از اے پیڈ پولیٹیکل ایڈورٹائزمنٹ بائی دی الجماعۃ پولیٹیکل پارٹی
10: ریگولرائزیشن اینڈ دی الٹرناٹیو پولیٹیکل پارٹی فار ساؤتھ افریقہ از دی الجماعۃ effect. Roads will be fixed, refuse will be removed, and personal safety in your homes, streets, parks, and pathways to the local shops and shopping malls will be our top priority. Al Jamaa aim to regularize shack dwellers by giving them land tenure, regularize water and electricity supply by making it a reliable source. Vote for good governance, accelerated service delivery, excellence, and the best of breed of councillors, mayors, and mayoral committee members. That is the Al Jamaa effect. South Africa's alternative political party, the Al Jamaa effect.
9: That was a paid political advertisement by the Al Jamaa political party.
11: Discover the Africa of your dreams and surround yourself with her spectacular beauty. Relax beneath her serene sunsets and explore wildlife at its natural best. It's where the pride of Africa comes together. The Kwantu Private Game Reserve. Get to know the Big Five or cruise on an elephant safari game drive. Interact with lion and tiger cubs and enjoy world-class halal cuisine while we pamper you during your five-star stay. Indulge in the true African experience. For reservations, call now on 042-203-1400 or visit kwantu.co.za. The Kwantu Private Game Reserve, the place of gathering.
12: At this time of trial and worry, the blessings of charity are the ideal means to avoid calamity and despair. The Al Imdad Foundation gives you the opportunity to sponsor a share in a borehole in South Africa for just 1,000 rand and provide what the Holy Prophet, peace be upon him, called the best form of charity. Donate online at alimdad.com or call 0861 786 243 for more information.
13: World-class financial services only at Safi Global, your financial partner. If you are looking for Islamic, Sharia and ethical financial products, look no further. Sapphire Global offers a wide range of financial service offerings from short-term to life and investments. A full service center with all financial requirements under one brand. Our highly skilled and experienced consultants are ready to help protect your financial future. Contact us on 041-001-0184 or visit our website on www.sapphireglobalfs.com. Sapphire Global is an authorized financial services provider.
14: Tonight, A child in a shack will try to sleep through the cold. No heating, no insulation, just thin walls and a biting cold. African Muslims Agency is on the ground, reaching families in informal settlements across South Africa with blankets and winter essentials. Help us spread warmth this winter. For 180 Rand, give a blanket. For 360 Rand, a full winter pack. One gift, one less night in the cold. Africa Muslims Agency. Empowering, educating, inspiring.
15: Breaking stereotypes, moving boundaries, joining hands. Salam Media. Humanity sets the agenda. Rejuvenating media day by day. This is Salam Media.
1: जी वेलकम बैक करते हैं आपको मिड मॉर्निंग टॉक विद मरियम हाशमी और बात हो रही है इस वक्त के रिसर्च प्रोजेक्ट्स जो हैं उनको किस तरीके से किया जा सकता है बेहतरीन रिसर्च जो है वो आप कर सकते हैं और जिस भी यूनिवर्सिटी से आप बिलोंग करते हैं और आपके लिए जो भी डिफिकल्टीज हैं तो वो उसमें ये है कि सबसे पहले आप अपना इंटरेस्ट जो है वो डेवलप करें और उसके बाद आप पढ़ना शुरू करें जैसे जैसे आप पढ़ते जाएंगे जैसे जैसे आप एक्सप्लोर करते जाएंगे आपके जो स्किल्स जो है वो उससे आगे बढ़ते चले जाएंगे. अच्छा अब एक बड़ा इंपॉर्टेंट और मेन क्वेश्चन है खवातीन के लिहाज से मैं फहमीदा से पूछना चाहूंगी कि फहमीदा खासतौर पर जो खवातीन और जो घरेलू खवातीन है जो कि अपनी आला तालीम के लिए तहकीक के लिए खानदान के लिए या दीगर जिम्मेदारियों में तवाजुन बैलेंस कायम करने के लिए जो है ना उनके लिए बड़ा चैलेंजिंग हो जाता है. वो पढ़ना तो चाहती हैं लेकिन उन पर जिम्मेदारियां इतनी ज्यादा हैं कि वो उन जिम्मेदारियों में सोचती हैं कि मैनेज नहीं कर सकती. आप उनको क्या मशवरा देंगे और वो किस तरह से इस चीज को बैलेंस करके मैनेज कर सकती हैं.
7: अच्छा आपने कहा कि अगर उनका दिल है पढ़ने का अगर उनको उनके अंदर वो चिंगारी मौजूद है ठीक है अगर वो पढ़ना चाहती हैं सबसे पहली बात यही सबसे इम्पोर्टेंट बात है कि वो करना चाहती हैं. अच्छा मैं भी हाउसवाइफ थी जब मैंने स्टार्ट किया टीचिंग से पहले जो मैं आपको बताना चाहती थी कि अपने मास्टर्स को मैंने कैसे स्टार्ट किया तो मैं हाउसवाइफ थी. मुझे एक शौक था कि मैंने आगे पढ़ना है मेरी वालदा की बहुत ख्वाहिश थी कि मैंने अपनी बेटी को बहुत पढ़ाना है और जैसे ही मुझे वो मौका मिला तो अल्हम्दुलिल्लाह जब मुझे नॉर्थ वेस्ट यूनिवर्सिटी में दाखिला मिला तो वो एकदम से नहीं मिला था. उससे पहले मैं कितनी यूनिवर्सिटीज में अप्लाई कर रही थी कहीं पे सुपरवाइजर मौजूद नहीं है कहीं पे मैं लेट हो गई हूँ कहीं पे रिसर्च टॉपिक जो है वो अलाइन नहीं कर रहा सुपरवाइजर से कहीं पे क्या मसला और कभी स्टडी वीजा नहीं आ रहा तो काफी डॉक्यूमेंटेशंस के इश्यूज भी थे. लेकिन वो चिंगारी जो थी ना वो आपके अंदर अगर मौजूद है तो आप डटे रहेंगे आप वो दिखाएंगे परसिवियरेंस कि अच्छा नहीं आप कर सकते हैं.
1: लेकिन फहमीदा आप पे भी तो बहुत जिम्मेदारियां थी ना आपने उनको कैसे मैनेज किया क्या आपको लगता है कि ये पॉइंट है अगर आप ये मैनेज कर लें तो आपसे सब मैनेज हो जाएगा.
7: अच्छा मैं ये कहूंगी कि आपको डिसिप्लिन होना पड़ेगा
1: राइट
7: आपको दिखाना पड़ेगा कि वाकई आप ये करते हैं और आपको थोड़ा सा टाइम डिवोट करना पड़ेगा अपनी स्टडीज को. अगर आप में वो चिंगारी वो एक चीज मौजूद है तो आपने उसको राख नहीं बनने देना आपने उन लोगों के साथ रहना है आपने. अच्छा मैं ये चीज भी कहूंगी कुछ लोग कहते हैं मोटिवेशन अगर मैं किसी को भी मोटिवेशन देती हूँ तो मोटिवेशन में थोड़ी सी हवा दे दूंगी चिंगारी को कि वो चलती रहे वो राख ना बने. आपका काम है उसको वापस जो है वो उसको जलाए रखना आपने उसको एक जिस शक्ल में देना चाहती हैं उस अपनी मोटिवेशन को या अपनी उस ख्वाहिश को आपने जलाए रखना है और आपने डिसिप्लिन होके दिखाना है. क्योंकि अगर बहुत सारे लोग मुझे सुन रहे होंगे मुस्लिम्स भी हैं दूसरी कम्युनिटी से भी होंगे लेकिन अगर हम देखा जाए तो हमारी 5 नमाजें क्यों हम पे फर्ज की गई हैं हमें थोड़ा सा डिसिप्लिन में लाने के लिए.
1: बिल्कुल
7: कि एक थोड़ा सा और कहते हैं अभी नई एक रिसर्च हुई है जिसमें ये पता चला है कि हमारे दिमाग का कुछ एक पोर्शन ऐसा है कि जब आप डिसिप्लिन आपका दिल नहीं भी कर रहा आप उठ रहे हो आपका दिल नहीं भी कर रहा आपको वजू करना है आपको छोड़ और कह रहे हो कि मैंने नमाज के लिए जाना है या मैंने पढ़नी है अभी तो वो ट्रेन हो रहा होता है वो उसको पता चल रहा होता है और आहिस्ता आहिस्ता आहिस्ता उसको पता ही नहीं चलता फिर आपको आपको फील ही नहीं होता कि आप एक बोझ फील कर रहे हो किसी चीज स्टडीज का. मैं स्टडीज की बात कर रही हूँ आप खुद बहुत वो चीज करोगे आप अपने काम जल्दी से घर के कर लोगे आप सोचोगे अच्छा इस टाइम पे मेरा बच्चा सो जाता है इस टाइम पे मेरे हस्बैंड जो है वो अपने काम के लिए चले जाते हैं तो मैंने ये घंटा जो है या मैंने ये 2 घंटे या 3 घंटे 30 मिनट मैंने अपनी स्टडीज के लिए डिवोट करने
1: हैं.
7: तो जब आप वो करके दिखाएंगे ना तो अल्लाह ताला आपके लिए रास्ते खुद ही आसान करता जाएगा. आपने अल्लाह को दिखाना है आपने मेहनत करनी है और दुआ करनी है यकीन रखना है यकीन कीजिए अल्लाह ताला आपको वो चीज जरूर अता करेगा लेकिन डिवोशन दिखाएं थोड़ी मेहनत करें और आपने उसके साथ-साथ मेहनत के साथ-साथ यकीन भी रखना है लेकिन डिसिप्लिन होना बहुत
1: जरूरी है और कितनी खूबसूरत बात कि दीन इस्लाम ने हमें ये सब सिखा दिया है कि नमाज जो है वो हमारे अगर माइंड में है तो हमने अपने आप को डिसिप्लिन करना ही करना है ये बड़ी खूबसूरत एग्जांपल जो है फहमीदा आपने दी है फहमीदा बड़ा इंपॉर्टेंट क्वेश्चन एक और कि जो फाइनेंशियली स्ट्रांग नहीं है एक ये भी जो है दिमाग में आती है चीज कि खवातीन फाइनेंशियली स्ट्रांग नहीं होती या फील नहीं करती अपने आप को उनको लगता है कि अगर हमने एजुकेशन स्टार्ट की अपनी तो इसका बेनिफिट हम ज्यादा बर्डन अपनी फैमिली पे डाल देंगे उसको कैसे कवर कर सकते हैं और उसके लिए अगर कोई अपॉर्चुनिटीज हैं तो वो क्या है
7: अच्छा मैं उसके लिए ये कहूंगी कुछ चीजें जो मुझे भी पहले इल्म नहीं थी और मैं भी ये सोचती थी कि अच्छा ये इतना इतना खर्च करने के बाद ही मैं डिग्री की तरफ जा सकती हूँ और इतना पे करूंगी तो मैं रजिस्टर्ड होके कुछ कर सकती हूँ तो मैं आपसे ये कहूंगी कि बहुत सी अपॉर्चुनिटीज ऐसी हैं बहुत से ग्रांट्स ऐसे हैं बहुत सी स्कॉलरशिप्स ऐसी हैं जो आप हासिल कर सकते हैं उसी यूनिवर्सिटी में जहाँ पे आप पढ़ना चाहते हैं अगर आपको इल्म है सबसे पहले तो मैं कहूंगी कि अगर आपको कुछ भी इल्म नहीं है तो आप रिसर्च करें पढ़ना रिसर्च करना गूगल पे सर्च करें आप सबसे पहले यूनिवर्सिटीज के बारे में जाने आपके आसपास कितनी यूनिवर्सिटीज हैं किन किन को आप अप्रोच कर सकते हैं समटाइम आपके आसपास इतना कुछ मौजूद होता है लेकिन आपको इल्म ही नहीं होता आप सबसे पहले ये मालूम करें है क्या कुछ आपके आसपास जिसको आप अवेल कर सकते हैं अच्छा आपने वो नोट डाउन कर लिया सारा उसके बाद आपने क्या करना है आपने वहां पे उनसे अप्रोच करना है और पता करना है कि क्या उनके पास स्कॉलरशिप मौजूद है हो सकता है आप जिस चीज को सोच रहे हो कि आपको इतना पे करके करना पड़ेगा वहां पे उनके पास स्कॉलरशिप मौजूद और आपका एमएस या पीएचडी आराम से हो जाए तो आपने उनसे पता करना है और आपने उनको ये बता के रखना है क्योंकि एमएससी और पीएचडी ये कोई भी तालीम कोई भी डिग्री आम डिग्री नहीं है जो भी आपने आपने मैट्रिक से लेके जहां जहां तक आप पहुंच रहे हो हर अचीवमेंट जो है वो माशाल्लाह उसको वो काबिले तारीफ है लेकिन ये चीज ऐसी है कि जहां पे आके रिसर्च से कुछ लोग घबरा जाते हैं तो आप लोग अगर अप्रोच करते हो तो यूनिवर्सिटी सम टाइम खुद ढूंढ रही होती है कि हमें स्टूडेंट्स मिले और हम उनको स्कॉलरशिप्स दें बर्सरीज दें तो आप हो सकता है आप उन लकी स्टूडेंट्स में हो जाओ अगर एक यूनिवर्सिटी से नहीं मिला आप दूसरी से अप्रोच करें तो मुझे यकीन है इंशाल्लाह ताला कि आपको स्कॉलरशिप मिलेगा बर्सरी मिलेगी और अपनी एमएससी पीएचडी को अपनी ही पसंदीदा इंटरेस्ट के उस डायरेक्शन में लेके जाके डिग्री ले सकते हो लेकिन आपको इस सिलसिले में मेहनत करनी होगी आपको रिसर्च करनी होगी आपको ढूंढना होगा ये वर्कआउट आपको करना पड़ेगा
1: जबरदस्त फहमीदा बिल्कुल मेहनत जो है वो जरूर करनी चाहिए और अल्लाह सुभाना व तआला उस मेहनत का सिला जो है वो आपको जरूर देते हैं फहमीदा डॉक्टर फहमीदा सॉरी हमारे साथ मौजूद थी और फहमीदा आपका बहुत शुक्रिया आपकी इतनी खूबसूरत और जबरदस्त डिस्कशन का और इतनी इन्फॉर्मेशन का और आई होप कि ये बहुत सारे लोगों के लिए जो है ये रहनुमाई जो है उसका जरिया बनी होगी बहुत शुक्रिया आपके साथ का
7: जी नाज़रीन आपका भी कि आपने मुझे बुलाया थैंक यू सो मच फॉर अपॉर्चुनिटी आल्सो और मुझे 6 साल पहले की सारी यादें ताजा हो गई जब मैं टीचर से डेप्यूटी बनी थी और आपने मुझे बुलाया था और अल्हम्दुलिल्लाह आज आपने मुझे बुलाया और एक डिफरेंट सेम जगह पे डिफरेंट कॉन्टेक्स्ट में मिले अल्हम्दुलिल्लाह
1: बहुत शुक्रिया फहमीदा आपकी इस याद का आपके इस साथ का